0: मांगने को प्रमुखता से दिया है। आईपीएल के फाइनल में आज रॉयल चैलेंजर्स बेंगलुरु और गुजरात टाइटंस के बीच होने वाले फाइनल पर नवभारत टाइम्स लिखता है, घर गुजरात का, दिलों पर आरसीबी का कब्जा। बच्चों पर सोशल मीडिया के बढ़ते असर को हिंदुस्तान ने चिंताजनक बताते हुए लिखा है कि 9 से 17 वर्ष के 49% बच्चे 3 घंटे से ज्यादा समय सोशल मीडिया पर बिताते हैं, जो उन पर बुरा असर डालता है।
1: और अंत में मुख्य समाचार एक बार फिर। प्रधानमंत्री नरेंद्र मोदी आज सुबह 11 बजे आकाशवाणी पर मन की बात कार्यक्रम में अपने विचार साझा करेंगे। रक्षा मंत्री राजनाथ सिंह ने कहा, ऑपरेशन सिंदूर के दौरान भारतीय नौसेना ने पाकिस्तानी नौसेना को बंदरगाहों में डूब के रहने के लिए किया था मजबूर। म्यांमार के राष्ट्रपति उमिन नाउलाइन 5 दिन के भारत यात्रा पर नई दिल्ली पहुंचे। कल बिहार के गया में महाबोधि मंदिर में की थी पूजा अर्चना। सरकार ने पेट्रोल डीजल और विमान ईंधन पर निर्यात शुल्क संशोधित किया, नया शुल्क कल से लागू। और आईपीएल क्रिकेट के फाइनल में आज शाम अहमदाबाद में गुजरात टाइटंस का सामना मौजूदा चैंपियन रॉयल चैलेंजर्स बेंगलुरु से होगा। इसके साथ ही समाचार प्रभात का ये अंक समाप्त हुआ। नमस्कार।
2: हमारी आवाज अब तक आकाशवाणी के श्रीनगर स्टेशन से पहुंच रही है। मीडियम 268.81 मीटर और एफएम 103.5 मेगाहर्ट्ज़ पर 8:15 हो चुके हैं। हमारा अगला ऐलान सुनिए, ईशा आकाशवाणी श्रीनगर जमीन पेश प्रोग्राम सैन तारीख।
3: سوین تاریخ پروگرامو کو بیاخک شماره چوز بو ستیش میں ملتون جس خدمت اسمت حضر
4: سامین اسکر پتمن واری ہم پروگرام انمز کشیر حضن تمن آرکیولوجیکل سائٹن متعلق کات یم سانے پتھ کال چھ پرزنت سند گواہ چھ یم امز چھ واری احتم سائٹ تھی یم مقامی اہمیت علاو قومی تو بین الاقوامی سطح امپورٹنس تھاوان چھ مگر کیا یمن سائٹن چھا اس وتھ ہمت یہ کرن گوس تھی کرت ہوکمت اسم تاریخ خزانہ رچرت ہمت اسٹوڈیوس من موجود محمد سلیم بیگ صب یم زن اخ گہر نظر تھوان چیزن پہ اس دپ ان سو کرو کت تاز ات مطالعہ ست پن زندگی آز کل وقف کرت تو لہذا زیادہ سرن نظر بیگ صب اس کرو گڈن شروع کہ یم زن اس نش تم سائٹس تاریخی اہمیت تھوان تمن حالت کیا تو تہذن نظرن مز کم معاملات بوزن والن ہند خاطر تہ فائدہ مند آسن
5: ستی جی گڈ کرہا بہ عرض یہ حالت بیان کرنے بروہ کتیا اہم چھ
4: بالکل صحیح
5: اس خیال تاریخ گو اخ چیز آرکیالوجی گو بیا چیز یہ پرون اخسا تہ پوز تہ اکس حدس تان اگر تاریخس حصہ کرو اکس پیریڈس ونان پری ہسٹری پہ ونان ام پتہ صاحب اینشنٹ پیریڈ یم سات تاریخ لکھت تاریخ تھی برو کریں پہ ونان پتہ صاحب میڈیول پیریڈ میڈیول پیریڈ پتہ گئی جدید ہسٹری اخ پکان آرکیالوجی باسا سٹھا سٹھا پرون قصہ اخ ون ونان آرکیالوجی ہسا اصل را میٹیریل تاریخس آرکیالوجی بغیر نسا ڈیپ ہسٹری کن
4: بالکل
5: آرکیالوجی گو سہ وقت سہ پیریڈ اکثر سہ پیریڈ امچ کت کرو اس رٹن ہسٹری برو پیریڈ اس یت متعلق یہ زانکاری دان
4: کنٹیکس بنیاد فراہم کران تک ہسٹری اس لکھت
5: اس بنیاد تک فراہم کران بیسکلی یہ انسانی سفر سولیزیشنل جرنی یہ کن جائے پہ شروع گمت امک ابتدا اس یہ ساری کھت اہم تو مضبوط مان آج دنیا اوپن گومت کہ اس کت پہ روزان اس کت پہ وات توتن یوتن از واتمت یہ سفر گل امچ فاؤنڈیشن اس یہ آرکیالوجی ات سلسلس مزیر بڑ سگنیفکنس ملان تر دورس مس دور اس پری ہسٹری ہند دور پتہ کرو باقی دقت پری ہسٹری ہند دور یت متعلق اس ونان ہسا آرکیالوجی اڑو ون نیولیتھک پیریڈ ونان سٹون ایج وغیر اس کرو شروع چونکہ حالت پرسو تو یہ ذہنس مزہ آج کل حال حالہ یہ زیادہ پہ نمایاں گوم برزہوم برزہوم متعلق لگ بھگ سارے پتہ یہ پری ہسٹورک جائے یہ اس نیشنل مانومینٹ ڈکلیئر گومت یہ ہسا تیوت اہم ایکسکویشن یہ گئی کہ یہ سون قومی اساس مانومینٹ ام پتہ کر 2013 2014 مز یونیسکو تہ ایکسیپٹ یہ تمو چون یہ ٹینٹیٹیو لسٹس مز ورلڈ ہیریٹیج سائٹ کس
4: اچھا
5: یونیسکو اس اتھ سگنیفکنس ون سو بڑ
4: اہم
5: اہم اہم چھ سانہ خاطر یہ